0: आजको दिनमा नेकपा एमाले भित्र यतिखेर ओली अल्पमतमा परेका छन् र ओलीलाई सचिवालयमा अल्पमतमा पारिएको छ र ओली विष्णु पौडेल शंकर पोखरेल त्यसै गरी पृथ्वी शर्मा गुरूङ लगायत नेताहरूले अब तपाईँको विकल्प चाहियो भनेर केपी शर्मा ओलीलाई उहाँहरूले बताउनु भएको छ। महासचिवलेदेखि लिएर उपाध्यक्षदेखि लिएर उहाँको राजीनामा माग गरिएको छ, अब निर्णय दिनुहोस् तपाईँको विकल्प चाहिन्छ भनेर पदाधिकारीहरूले नै उहाँलाई अल्पमतमा पार्नु भएको छ। अबको एमालेको भविष्य के हुन्छ र विद्यादेवी भण्डारीको सदस्यता परिनवीकरण भइसकेको एउटा अवस्था छ र बैठकमा बोल्ने पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बादल मात्रै अध्यक्ष ओलीको पक्षमा उभिएको देखिएको छ। उनले 23-24 जेएनजी आन्दोलनलाई सेनाको सफ्ट कुको संज्ञा समेत दिएका छन्। देशी विदेशी प्रतिक्रियावादीले पार्टी र नेतृत्वमा घेराबन्दी गरिरहेकै बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने उनको तर्क समेत रहेको छ। उपाध्यक्ष बादलले संसदमा पनि यस्तै अभिव्यक्ति दिँदै आएका छन्। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नेतृत्वले भने फेर्ने कसरत गरिरहेका छन्। अहिलेको अवस्थामा शंकरको नेतृत्व स्वीकार्न विष्णु तयार भएको विषय छ। एमाललाई रिफर्म गरेर जानुपर्दछ भन्ने ढंगले पनि छलफल र बहस चलिरहेको भन्ने बुझिएको छ र यतिखेर रविलाई राहत भएको छ। राजसभामा तरंग छ। राजसभाका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा किनारा नलाग्दै फिर्ता भएको छ। सँगै कतिपयले लामिछानेको सांसद पद निलम्बन बारे गर्ने गरेको व्याख्या स्वत खारेज समेत हुन पुगेको छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा, चुनावी सरकारले छनौटका हिसाबमा सहकारी ठगीमा संलग्न जेबी राई, रवि लामिछाने, छवि ओझा, सबिराज जोशी लगायतलाई लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन गरेको निर्णयलाई जिल्ला अदालतले पनि अनुमोदन गरिसकेको छ। विशेष अदालतले संविधानसभा सदस्य इच्छाराज तामाङलाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर गरी 3 वर्ष कैद र 3,31,00,00,000 रूपियाँ जरिमाना तोकेको छ। तर आज रवि लामिछाने, जीवी राई, छवि जोशीले उन्मुक्ति पाएको भन्दै यतिखेर आलोचना समेत शुरू हुन थालेको छ। जिल्ला अदालत कास्कीले रवि लामिछाने, जीवी राई र छवि जोशीको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय सदर गरिदिएपछि यो विवाद उत्पन्न हुन थालेको छ। जीवी राई समूहले 21 अर्ब रूपियाँ भन्दा बढ़ी जनताको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ र उनीहरू फरार छन् भने केही सदस्य थुनामा रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अब राष्ट्रिय स्वतन्त्र पार्टीमा एउटा तरंग समेत
1: बस्तीमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा अन्य कुनै कारणले गर्दा सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोका गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई यस्तो सवारीको दर्ता रोका गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ। विभागले गरेको परिपत्रमा भनिएको छ, सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल ऐनको दफा 14 बमोजिम गरिने दर्ता रोका गर्न आवश्यक देखिएको विभागले जनाएको दर्ता रोका गर्नुको कारण इन्धनको मूल्य वृद्धि र वायु प्रदूषणलाई देखाइएको भए पनि इन्धन नचाहिने, वातावरण प्रदूषण नगराउने विद्युतीय सवारीको दर्ता पनि सरकारले रोकेको हो। अब राजनैतिक प्रसंग, एमालेको 4 उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन्। भक्तपुरको गुण्डुमा जारी केन्द्रीय सचिवालय बैठकमा हिजो उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले पार्टी नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। 5 उपाध्यक्ष मध्ये रामबहादुर थापाले मात्रै अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने धारणा राख्नुभयो। अन्य उपाध्यक्षले भने 21 फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्व पुनर्गठनको सन्देश दिएको तर्क गरेको सचिवालयका एक सदस्यले बताए। शुक्रबार हिजो दिउँसो 12 बजे शुरू भई 6 बजेसम्म चलेको बैठकमा 5 उपाध्यक्षले मात्र भनाइराखेका थिए। उपाध्यक्षहरूले पार्टीको मूल नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित भएको अर्का एक नेताको भनाइ छ। उपाध्यक्षहरू पौडेल, विष्टले पहिलेदेखि नीति र नेतृत्व पुनर्गठनको आवाज उठाउँदै आउनुभएको थियो। सचिवालय बैठकमा पनि उपाध्यक्षद्वय पन्त र गुरूङ पनि

0: नेतृत्व पुनर्गठनको पक्षमा उभिनु भएको हो। उपाध्यक्ष थापा भने ओलीको नेतृत्वप्रति दृढ रहँदै आउनु भएको छ। हिँ शनिबार आज महासचिव, तीन उपमहासचिव र नौ सचिवले निर्वाचनको समीक्षा गर्दै नेतृत्व र नीतिमाथि धारणा राख्ने योजना छ। उपमहासचिव लेखराज भट्टले भने शुक्रबार हिजोको बैठकमा पाँच उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको र अध्यक्ष ओलीले उपाध्यक्षको भनाईमाथि थप धारणा राखेको बताउनुभयो। बैठकमा नेताहरूको प्रस्तावित कार्य विभाजन संशोधन गर्न सुझाव आएको पनि भट्टले बताउनुभयो। केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओलीले समग्र पार्टी हेर्ने उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार र रघुजी पन्तलाई मानव स्रोतको जिम्मेवारी दिने प्रस्ताव सचिवालयमा गरिएको छ। महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्रीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्टराईलाई नीति तथा योजनामा प्रस्ताव गरिएको छ। सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। यसैबीच सुदर्शन सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरिदिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै निवेदन दिएको थियो। त्यसलाई इजलासले हिजो सदर गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले 30 पुसमा लामिछानेको हकमा अभियोग पत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि त्रुटि भएको बताउँदै दुई माघमा जीवी राई सहित सबै प्रतिवादीको हकमा पनि अभियोग संशोधनको अनुमति दिनुभएको थियो। काठमाडौँ र पर्सामा सहकारी ठगी र संगठित अपराध तथा चितवनमा सहकारी ठगीको मुद्दा चलाइएको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगीको अभियोग पत्र कायम छ। अब सम्पत्ति शुद्धिकरणको मुद्दा रूपन्देहीमा मात्रै रहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिलामा जिम्मेवारीको बोझ तर निर्णय प्रक्रियामा पुरूष हावी हुँदाको प्रभाव
2: भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरूषहरूले अगाडि आउन अधिक दिएकै छैनन् जस्तो लाग्छ।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित, काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5242-5523-53।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा बाँदर गाउँतिर मान्छे शहरतिर शीर्षकमा खबर प्रकाशित छ। भएको प्रतिनिधि सभा निर्वाचनमा मध्य पहाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियन्त्रण। वर्षौंदेखि बाँदरको शास्ति खेपिरहेका मतदाताको उम्मेद्वार समक्ष पहिलो माग्ने यसको नियन्त्रण थियो। मतदाता सितको बाचा अनुसार ती जिल्लाका सांसदले अहिले संसदमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन्, तर नियन्त्रण विधिमा भने मत बाँझिएको देखिन्छ। त्यस्तै परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल 18 जेठमा नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय विक्रम फाटा

0: हुने समय सीमा 3 वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तरोन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो।
1: गोर्खापत्र दैनिकमा फेरिँदैछ कर्मचारीको कार्यशैली शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एकअर्काको शाखा कार्यालयमा गएर अल्मलिने कार्य अहिले रोकिएको छ। अहिले त सतर्कता केन्द्रले पनि एक सरो मात्र अनुगमन गरेको छ। नयाँ सरकारको आगमनसँगै स्थानीय सरकारका रूपमा रहेको कर्मचारी यसलाई फेरि सुन्नुहोस्। नयाँ सरकारको आगमनसँगै स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको हो। यस अगाडि कार्यकक्षीमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् र कर्मचारीहरू बिहान 9 देखि साँझ 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। भित्री पन्नामा छापिएको खबर छ, नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव शीर्षकमा। नेपाल र बेलायत बीच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार यस विषयमा छलफल भयो। छलफलमा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान पनि भयो। नागरिकसँग सुझाव संकलन गर्दै कार्यदल शीर्षकमा अर्को खबर छ, संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनको मस्यौदा तयार पार्नका लागि जनस्तरबाट सुझाव माग गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले हिजो सूचना जारी गर्दै संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित राय सुझाव दिन आह्वान गर्नुभएको हो। सरकारले बकर ईद ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिनुभएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त भएको जानकारी अनुसार यस वर्ष बकर ईद जेठ 14 गते परेको जानकारी दिनुभयो। प्रकोप बन्दै नसर्ने रोग शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले 13 महिनादेखि तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेलनको आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिएका छन्। 17 वर्षमा 25 किलोमिटर मात्र कालोपत्रे भएको बारेमा भण्डारा मलेखु सड़क खण्डको बारे शालिग्राम नेपालले चितवनबाट लेख्नु भएको खबर छ। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भयो। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। 6 वटा झुलुङ्गे पुल निर्माण हुने शीर्षकमा बनेपाबाट लेखिएको अर्को खबर पनि छापिएको छ। नागरिक दैनिकमा अलपत्र हुलाकी सड़क मर्कामा नागरिक शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको छ। हुलाकी सड़क अन्तर्गत बाँके र बाङको बीचमा करिब 35 किलोमिटर सड़क अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी 3 नारायणपुर र दाङको देखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोडिएको राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा त्यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष ढुंगा र झुलुङ्गे पुलबाट वारपार गर्नुपर्ने बाध्यता छ। 27 दिनदेखि होल्डिङ सेन्टरमा राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने बाध्यता शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कुपोषणले ग्रसित मधेस नीति कागजमा, रोग गाउँमा शीर्षकमा मनिका झाले लेख्नु भएको खबर छापेको छ।
0: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएका सदस्य राष्ट्रले इरानी अधिकारी र हर्मुज मार्ग अवरूद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने तयारी गरेका छन्। गत फेब्रुअरीमा अमेरिका इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग हर्मुज नाका बन्द गरेको थियो। नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत मान्दै युएका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा विरूद्ध सैनिक कार्यवाही गर्न सकिने चेतावनी दिनुभएको छ। ट्रम्पले आफ्नै अन्तत क्युबा विरूद्ध कदम चाल्ने राष्ट्रपति बन्न सक्ने संकेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। हालका दिनहरूमा यो अभियान अझ तीव्र बनेको छ। अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अनियोग दर्ता गरेको छ भने क्यारेबियन क्षेत्रमा सैन्य शक्ति पनि जम्मा गरेको बताइएको छ। र इरान र अमेरिका बीचको कूटनीतिक वार्तालाई अन्तिम रूप दिनका लागि पाकिस्तानका सेना प्रमुख इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ। पाकिस्तानी सरकारी संचार माध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उहाँको भ्रमणको पुष्टि गरेको हो।
1: साझा खबरमा अब खेल खबर। नेपालले लगातार आईसीसी विश्वकप क्रिकेट लीग दुईको दुईवटा घरेलू सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले समग्रमा एक महिनाको अन्तरमा 8 मध्ये 6 खेलमा जित निकाली महत्वपूर्ण 12 अंक जोड्यो। नतभए साकमा नेपाल ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नुअघि अंकतालिकाको 7 स्थानमा थियो। अहिले लीग दुईकै शीर्ष दुई टोली विरूद्धको प्रतिस्पर्धापछि नेपालले 5 स्थान बलियो बनाएको छ। नेपालले 4 स्थानको नेदरल्याण्डसँग 4 अंकको दूरी छोट्याएको छ भने 6 स्थान को नामिबिया विरूद्ध 2 अंकको स्पष्ट अग्रता लिएको छ। अब नेपालले आगामी सिरिजमा यिनै नेदरल्याण्ड्स र नामिबिया विरूद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ। घरेलु टोली नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको हिजो उद्घाटन खेलमा चिर परिचित प्रतिद्वन्दी भारतसँग 5 सेटमा पराजित भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबाले आयोजना गरेको च्याम्पियनशीपमा नेपाल 5 तथा निर्णायक सेटमा चुकेको हो। नेपालले भारतलाई 4 सेटसम्म 2-2 बराबरीमा रोकेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा नेपाल 5 सेटमा सम्हालिन नसक्दा भारतले 15-9 बाजी मार्यो। निरुताको कप्तानीमा पहिले खेलमै नेपालले भारत विरूद्ध अन्तिम सेटसम्म कड़ा टक्कर दिएको थियो। प्रशिक्षक भट्टले मिट ब्लकर सुनिता खत्री, स्पाइकर मीना सुनार, स्पाइकर सलिना बुढामगर, सेटर जोशना महतो र मिट ब्लकर बसन्ती साउदलाई डेब्यू गराउनु भएको छ। र काठमाडौँ जिल्ला स्तरीय 19 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि काठमाडौँ क्रिकेट एकाडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर बीच प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय महिला क्रिकेट टोलीले शुक्रबार 2 अन्तर्राष्ट्रिय टी20 आई सिरिजमा घरेलु टोली मलेसियालाई 7 विकेटले हराएको छ। 2 खेलको सिरिजमा नेपालले 2-0 बाजी मार्यो। पहिलो ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले 16 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
0: महिलाको सहभागिता र अस्तित्वको उचित सम्मानका लागि चालिनुपर्ने कदम रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीएनएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब महिलाको जिम्मेवारी र सहभागिताको कुरा। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालका 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्वमा महिला छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्रै छ। 70% भन्दा बढ़ी महिला किसान भए पनि उनीहरूको पहिचान स्थापित हुन सकेको छैन।
2: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
4: पुरुषले हलो बायो भने दिन खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, घर बाल्टी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता अन्त हलो बायो भन्दा र उइमुला लाउँदा जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु कैतक भन्ने महिलाको न थाहा हुँदो पुरुषले त हलाउडो मात्र हमाइदिन्छ।
2: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। पशुपन्थी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
5: महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनु पर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घर आएपछि काम।
2: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्, तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
6: पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरूले किसान भए, तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू, खाना पकाउने, घर सफा गर्ने, गाई वस्तुको स्याहार चाकर गर्ने कामहरू हुन्छन्, उनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
2: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्र स्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
7: खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पठाइदिन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजले अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडिन्छन्। विकसित भए पनि अब जति पनि सुविधा भनौँ स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषहरूले अगाडि आउन अझै दिएकै छैन जस्तो लाग्छ।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ, तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक, अब सार्वजनिक यातायातमा पनि बैगेज ट्याग अनिवार्य।
1: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शोधीकरणको मुद्दा खारेज। परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित।
0: महिलामा जिम्मेवारीको बोझ तर मूल्याङ्कनको अभाव। भण्डारा मलिकको 70 वर्षमा 25 किलोमिटर मात्रै कालोपत्रे। नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव।
1: युले इरानमाथि थप प्रतिबन्ध लगाउने। इरान अनि अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान। क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी।
0: आईसीसी विश्वकप लीग 2 6 खेल जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो। टी20 आई सिरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित। काबा महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
1: साझा खबरको अन्त्यमा कार्टुन। हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसदका पछिल्ला बैठकहरूमा सांसदहरूको विरोध र सभामुखको चेतावनीको श्रृंखला चलिरहेको छ। यसै बीचमा संसद बैठक मंगलबारसम्मको लागि स्थगित गरिएको अवस्था छ र संसदमा विशिष्ट प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति चाहिने भनेर सांसदहरूले निरन्तर रूपमा अवरोध र आवाज उठाइरहेको छन्। यसले सभामुखलाई पनि केही चिन्ता थपेको छ र चुनौती पनि थपेको छ। र यहाँ सभामुख डोल प्रसाद अर्याल जस्ता देखिने एकजना व्यक्ति माथिपट्टि प्रधानमन्त्री कार्यालय लेखिएको छ र ढोका पूरै बन्द गरिएको छ। त्यहाँ सभामुख जस्ता देखिने व्यक्तिले ढोकामा मुटकी हानेको जस्तो देखाइएको छ र केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ,
8: हजुर भोलि बक्स्यो श्रे, मुख खोली बक्स्यो श्रे क्या।
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई नील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: संसार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबाज हातबारी तीन धरेथुमका संखुवा सभा।
1: सूचना संचार र मनोरञ्जनका आवाज यो एफएम पाखरीबाज 104 मेगाहर्ज संखुवा सभा।

उहाँले छोडेर गएको पनि यतिका वर्ष भइसक्यो। बिहे पनि भागेर गरियो, माइत बाटो पनि स्वीकार्दैनन्। अब बाबु पनि सानै छ, उसको भविष्यको लागि भए पनि म विदेश जानै पर्छ। मसँग जे छ त्यही बेचेर जान्छु, यति मिलाइदिनु न है। हस् धन्यवाद सर।

हेर बाबु, त यति ठूलो भइसक्दा पनि तेरो बाउ आएनन्, तलाई डाक्टर बन्नु छैन? डाक्टर बन्नको लागि त धेरै पैसा कमाउनु पर्छ, पैसा नकमाई पढ्न पाइँदैन, त्यसैले पनि म विदेश जानुपर्छ, होइन र?

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98423 65082
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98113697
4: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन माडी जाऊ
1: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349000

0: हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको भृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

गर्ने छैन गडबड माया हुन दिन्न खडबड सोचे तिमीलाई पानी पुरी बदम हाला चटपट केटाहरू सबै साइको म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकोहरूको सर्कल

0: अति अति दामी अति बवाल अति बवाल त्यो राइम्सहरू एकदमै मिठो थियो, टक्कसँगले दिमागमा बुझ बस्ने खालको होइन, अनि भनौँ ओभरअल रमाइलो होइन, एकदम भनेर हाँसुट्ने खालको कमिक स्टाइल पनि थियो है, सबै चिजको कम्बिनेसन अनि तपाईँको स्टेज पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ क्या। थ्याङ्क यू सो मच दादा।
1: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध,
2: आगो र बन्ड ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै बन्ड ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
2: सुरुट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

घुच बिरले सब खनिए म तिर नै एक रोप लाउने कमजोर भित्र पिरले ठाउँ मात्र छिरने बक्काउँदैछ किन

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन।
2: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 029-560-248,
2: 98-420-59-801
1: र 98-520-58-300।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग सिमी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठोघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982349 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।

0: डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: दाई
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या एकबाट नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ईटीडीएस पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासदारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 60 8 17 र 0 29 5 62 8 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378111।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बुनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दर भावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295752 9817340051।
0: न्यू भीमसेन वस्त्रालय 9 तुमिङ चार स्थान।

0: Yeah.
1: Thank you.
2: Thank you. Thank you, everyone.
3: Zombie Jones.
4: Balls in the balls, and also, how's the lag in the performance? तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
0: जेवाइडी
4: जेवाइडी ग्याङ आइसकेको छ. जेवाइडी को पर्फर्मेन्स कस्तो लाग्यो? हाम्रो जजेस लेभल सुन्न चाहन्छौ. गिरिजी,
5: मोस्टली फ्री स्टाइल फ्री भर्स चाहिँ हाम्रा हुन्छ अन बिट, होइन, रमाइलो हुन्छ. अनि पासको माइक पालो पिलो गर्ने हो. अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस्ट, त्यो हामीले हाइप म्यानको काम गरेको राम्रो, गुड जब अन डिएनएक्स हाइप म्यान, काम एकदम गुड जब अन हाइप म्यान. अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो, पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ. गुड जब यङ्गी देयर. त्यो चाहिँ एकअर्कालाई कभर गरेको, एज अस्टम त्यही हो क्रु भनेको, स्टेजमा सँगै क्रु भनेको. अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ, किनभने मलाई चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ. अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटाहरूले कस्तो थियो भन्दाखेरि, टिभीको लागि रेडी भएर गरे जस्तो क्या. यहाँ चाहिँ फोकस है, हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ, त्यही भएर त स्ट्यान्ड माइकमा पालै पिलो गाउँ है भन्दा, त्यो दामी गरे क्या केटाले, होइन. तर यो चाहिँ कन्सर्ट हेरेर जस्तो लाग्यो क्या मलाई चाहिँ, हुन्छ नि तिनजना नेपालको टप ऱ्यापर आइरहेछ, होइन, ल कन्सर्ट दिनको हो, होइन, पहिला तिनजना पुरै भाइ दिएर जोस हुन्छ नि, एकदमै जमा जोस, हामी सबजना फ्यान्स, यो गीतहरू थाहा छ भन्ने टाइपको क्या, दियो जोस हुन्छ नि, तिम्रो एकदम दामी छ यो, तिमीले टिम बनाएर त खाइदिनु रहेछ पुरा संसार, यो यसरी तिनजना है. मलाई चाहिँ आफूले अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ, अब यो संसार एक्लो एक्लो भइरहेछ, ब्यान्डहरू पनि छैन, बेडरुम हेभी मेटल ब्यान्ड भन्छ, सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ, सिङ्गल सिङ्गल ऱ्यापरहरू छ, हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो, रकको ब्यान्ड हुन्थ्यो, सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्नु मन लाग्यो, यो ब्यान्डले गर्दा, होइन, यो जेवाइडीले गर्दा चाहिँ आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रुज कमिङ ब्याक, जस्ट लाइक बीए जीएक्सओहरू भनेको छु, गिरीश प्रणेल युनिटी भनेको छु, नेफसाडास भनेको छु, ऱ्याप क्रुहरू आए, द रिटर्न अफ ऱ्याप क्रु मैले देखेँ आज. गुड जब म्यान, किप इट अप.
6: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राउन्ड है, त्यस्तो लागिरहेको छ मलाई चाहिँ. अनि वी कुड सी द्याट हुन्छ नि, कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्या क्या हुन्छ नि, अझको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकित देखेको चाहिँ यो साइफर राउन्डमा होला है. अनि टक अबाउट द साइफर, होइन, यो चाहिँ ठ्याक्कै बिचमा बिट स्विच पनि थियो, अनि त्यसपछि डिजे आशिष डिड अ गुड वर्क है, गुड वर्क है, त्यो इम्प्रोम्प्टु

0: स्विङ चाहिँ उसले ठ्याक्कै मिलाइहाल्यो है, अलिकति होइन यो बिटको क्लस्टर थिएन होला कि, फुल क्लस्टर फाइल थिएन होला, दुइटा बिटलाई चाहिँ उसले मजाले इम्प्रोम्प्टु मिक्स गरेर चाहिँ इट्स साउन्डेड अडिबल है. अनि पर्फर्मेन्स वाइज चाहिँ केटाहरूको यो मैले सोध्न त नपर्ने हो, बट आई थिङ्क इट वाज अल प्री रिटन भर्सेस है केटाहरूको, पहिला पहिला लेखिदिएको भर्स है कि जेनिसले
1: आधी चाहिँ थोरै लेखा थोरै चाहिँ
0: जेनिसले के फ्रेस लेख
2: होइन
0: हुन त अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएछन् त्यो देखि देख्न पाए होइन, तर अब आफमेट भर्सेस चाहिँ राम्रै हो, तर अब साइपर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है, तर दिस वाज अ गुड पर्फर्मेन्स ब्रोले भने जस्तै एउटा कन्सर्टमा कन्सर्ट लाइकवाला सो नै थियो है, केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी देख्दो रहेछ भने आज हामीले थाहा पायो होइन. सो जेस मलाई रमाइलो लाग्यो, दामी लाग्यो.
3: के को अवरोध हो यो बाटो बाटो फेरि
4: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो.
5: निकिता किराना पसल नै किन,
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
5: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम.
4: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ.
5: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762.
3: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर.
6: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840458989. मिसन टेरेन सप्लायर्स,
3: हातबारी 9, तुम्लिङटार, सङ्खुवासभा.

0: ठेक्का त ट्याक्रक मिल हे। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525 51753 र 029560553।
2: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो थानबारी कटुनी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल सल्ला, हाँस, टर्की, बट्टाई, कालिका सल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटवाल। सम्पर्क नम्बर 98625 13 93 93, ईश्वरी कटवाल 98420 10 76 29 र 029560508। साथमा खादारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98485017 83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: नमस्कार, गीत संगीत को महा चौतारी तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै मनै शीतल हुने गीतहरू मेमोरीमा भरिन्छ।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भाँडाचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 9842336531, 9807013265।

नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: कि इतर तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनु होला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिन्टार खाद्य संस्थान अगाडि, सम्पर्क 0295750445, 9842046156।
0: मनदेखि मन पराएका डिजाइन

0: ओहो, कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी टिमको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422173। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: दुर्गेश थापा, लभ यु अल।
1: हेर केटा, दुर्गेशलाई केटी बोलाउन मिस्टर राजुको आइडिया सुन। एउटा गायक छ सुरेश राणा, जसको स्वरमा केटीहरू फिदा हुन्छ, उसलाई किडन्याप गर्ने र

अति खाने अति बवाल त्यो राइम्सहरू एकदमै मिठो थियो, टक्कसँगले दिमागमा बिट बस्ने खालको होइन, अनि भनौँ ओभरअल रमाइलो होइन, एकदम भनेर हाँस उठ्ने खालको कमिक स्टाइल पनि थियो है, सबै चिजको कम्बिनेसन, अनि तपाईँको स्टेज पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ क्या, थ्याङ्क यू सो मच दादा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97

0: जाउँ जाउँ मादीको गाउँ, देवढुङ्गा घुम्न जाउँ। मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ। मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो। पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर, देवढुङ्गा जानु छ। पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ। डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारी जाऊ।
1: प्रायोजक मादे वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 98424349900।
2: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइम मार्बल किन्न बिरासागर जाने भन्ने होइन र?
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै फातबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका, साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
3: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खातबारी एक, सङ्खुवा सभा।
4: हेलो
5: इन्स्पेक्टर दिपा, मोस्ट वान्टेड क्रिमिनल बद्री विष्ट ठमेलाउँदैछ। केस अलि सिरियस छ, यो लास्ट चान्स हो, कुनै पनि हालतमा उम्किन दिनु भएन। कुरो बुझ्नुभयो?
4: अफकोर्स सर।
5: ल, अल द बेस्ट।
4: थ्याङ्क यू सर।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842।

0: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध,
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
1: सुरुट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: केटा हो आफ्नै नित फालेर त्यसका गीत बिगार्यो गिटार हालेर
1: समयको माग

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बोक्ने छाला सम्बन्धी रोग चर्मरोग सिमी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702 98 4 23 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सुधा।
2: बाचुन्जेल धेरै गर्न मन छ, के गर्न मन छ सबलाई सुनाइबस्छु। जहाँ जहाँ धाइन्छ कोठाबाट निक्लिँदा मनभरि आस बोकेर निक्लिन्छु, फर्केर आउँदा निराश मुटु बोकेर आइन्छ। अनि एक्लै सोध्छु झरीमा एक्लै रुच्दै हिँड्न त मलाई नि मन लाग्छ, तर मलाई नि झरीमा हिँड्नलाई छाता चाहिन्छ। खुसी आत्मसन्तुष्टिमा हुँदो रहेछ म साईको भने एक्लै सोच्दै बसे मेरा ती खुसीहरू कहाँ कहाँ पाइन्छ। चित्त बुझौँ अरूहरूको चित्त दुख्छ, अरूको बुझौँ भने मेरो कुरा कसले बुझ्छ।

0: यत्रो वर्ष भयो एउटा केटीको पिका लागेको, अहिलेसम्म हाजी लाग्यो साथीहरू,
1: हाजी चल्दिने
0: जानेर
1: ए झारे झारे
0: गइदिउँ गइदिउँ गइदिउँ। म पनि जानेर
1: साथी हो, म आएँ वेट।

0: डियर स्टोर एन्ड राज स्टोर, तुमलिन्टार हटिया अगाडि सरेको सूचना। तुमलिन्टारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिन्टार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर ब्राउनी मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: अरे यार गल्ती भयो रहेछ, इट वाज जस्ट वन टाइम थिंग, नाउ इट्स ओभर, इट्स डन, इट्स फिनिश।
1: त्यसो भए म तपाईँलाई केही नभनौँ, तपाईँ चिटर हो, चिटर।
0: रचु आई वाज ड्रङ्क, त होसमा थिइनँ रचु।
1: त्यसो भए मलाई डिभोर्स चाहियो, मलाई डिभोर्स चाहियो, बुझ्नुभयो नि?
0: थिङ्क यू अबाउट इट अगेन। एकचोटि फेरि सोच।
1: मलाई केही सोच्नु छैन, यही नै मेरो अन्तिम डिसिजन हो।

तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रि चोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो उङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले केही दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर।

आजीवन भर हेर हेराउनी छु तिमलाई बाँधी लगन दैवले गर्छन् रे सीताको पुरा अनि समयको खेल सबै जिथारको कुरा छु एक दिन म टाढा जानेछु त्यो दिन हुन्छ केवल म

0: शिष्य आउँदैन कि क्या हो यार, फोन पनि लाग्दैन, डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो
1: भने हामीले बिर्सेको छ।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिन गएको हो नि त,
1: ऊ आइहाल्यो नि।

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?

0: Yeah.
1: Thank you.
2: Thank you. Thank you, everyone. Hungry Janice
3: Kid. Balls in the balls, Hannah. So, first of all, I get the performance. तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
1: जेवाइडी
3: जेवाइडी जेवाइडी ग्याङ आइसकेको छ. जेवाइडीको पर्फर्मेन्स कस्तो लाग्यो? हाम्रो जजेसलाई पनि सोध्न चाहन्छौ. गिरिजी,
0: मोस्टली फ्री स्टाइल फ्री भर्सेस हान्दा हुन्छ अन बिट, होइन, रमाइलो हुन्छ. अनि पास्तो माइक पालापिलो गर्ने हो. अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रोस टु द ब्याक भोकलिस्ट हो, हामीले हाइप म्यानको काम गरेको राम्रो, गुड जब अन डिएनएक्स हाइप म्यान, काम एकदम गुड जब अन हाइप म्यान. अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो, पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ. गुड जब यङ्गी देयर. त्यो चाहिँ एकअर्कालाई कभर गरेको, द्याट्स असम. त्यही हो क्रू भनेको, स्टेजमा सँगै क्रू भनेको. अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ, किनभने मलाई चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ. अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटा कस्तो थियो भन्दाखेरि, टिभीको लागि रेडी भएर गरे जस्तो क्या. यहाँ चाहिँ फोकस है, हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ, त्यो त स्ट्यान्ड माइकमा पालै पिलो गाउँ है भनेर त्यो दामी गरे क्या केटाले, होइन. तर यो चाहिँ कन्सर्ट हेरे जस्तो लाग्यो क्या मलाई चाहिँ. हुन्छ नि त तिनजना नेपालको टप राइपर आइरहेछ, होइन, ल कन्सर्ट दिनको हो, होइन, पहिला तिनजनाहरू पुरै भाइ दिएर जोस हुन्छ नि एकदमै जमाए जस. हामी सबजना फ्यान्स, यो गीतहरू थाहा छ भन्ने टाइपको क्या, त्यो दियो जोस हुन्छ नि. किमी ल एकदम दामी छ यो, तिमीहरू टिम बनाएर त खाइदिनु रहेछ पुरा संसार. यसरी तिनजना है मलाई चाहिँ आफूले अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ, यो संसार एक्लो एक्लो भइरहेछ, ब्यान्डहरू पनि छैन, बेडरुम हेभी मेटल ब्यान्ड हुन्छ, सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ, सिङ्गल सिङ्गल ऱ्यापरहरू छ. हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो, रकको ब्यान्ड हुन्थ्यो. सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्न मन लाग्यो, यो ब्यान्डले गर्दा, होइन, यो जेवाइडीले गर्दा चाहिँ आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रुज कमिङ ब्याक, जस्ट लाइक बीए जीएफ सोलहरू भने जस्तो, गिरिश प्रणेल युनिटी भने जस्तो, लेप्चाडास भने जस्तो ऱ्याप क्रुहरू आए. द रिटर्न अफ ऱ्याप क्रु मैले देखेँ आज. गुड जब म्यान, किप इट अप.
4: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राउन्ड हुन्छ है, त्यस्तो लागिरहेछ मलाई चाहिँ. अनि वी कुड सी द्याट हुन्छ नि, कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्या क्या हुन्छ नि. अझसम्मको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकित देखेको चाहिँ यो साइफर राउन्डमा होला है. अनि टक अबाउट द साइफर, होइन, यो चाहिँ ठ्याक्कै बिचमा बिट स्विच पनि थियो, अनि त्यसपछि डिजे आशिष दिएर गुड वर्क है, केटाहरू गुड वर्क है, त्यो इम्प्रोम टु मिक्सिङ चाहिँ उसले ठ्याक्कै मिलाइहाल्यो है. अलिकति होइन, यो बिटको क्लस्टर थिएन होला के, फुल क्लस्टर फाइल थिएन होला, दुइटा बिटलाई चाहिँ मजाले इम्प्रोम टु मिक्स गरेर चाहिँ इट्स साउन्डेड अडिबल है. अनि पर्फर्मेन्स वाइज चाहिँ केटाहरूको यो मलाई सोध्न त नपर्ने हो, बट आई थिङ्क इट वाज अल प्री रिटन भर्सेस है केटाहरूको, पहिला पहिला लेखिदिएको भर्स है कि जेनिसले
5: आदि चाहिँ थोरै लेखा थोरै चाहिँ
4: जेनिसले के फ्रेस लेखा
6: होइन
4: हुन त. अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएछन् त्यो देखि देख्न पाए, होइन, तर वाफ अमेट भर्सेस चाहिँ राम्रै हो. तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है. तर दिस वाज अ गुड पर्फर्मेन्स ब्रोले भनेर चाहिँ एउटा कन्सर्टमा कन्सर्ट लाइकवाला सो नै थियो है. केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी देख्दो रहेछ भने आज हामीले थाहा पायो, होइन. सो जस्ट मलाई रमाइलो लाग्यो, दामी लाग्यो.

पानी जय चंदन माती निहराओ तू बोझ

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपोती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, 9 तुमिङ्गार, सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रगल ट्रिपमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तीन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525597353 र 0295605353।

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानपारीको टुडी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने बोइलर गिरिराज लेयर्स लोकल चल्ला हाँस टर्की बट्टाई कालिका चल्ला माछाका भुरा तथा बोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बङ्गुरको दाना साथै जिउँदो बोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादबारी सङ्खुवा सभा प्रोप्राइटर बलराम कटुवाल सम्पर्क नम्बर 9862133993 ईश्वरी कटुवाल 9842106729 र 0295608 साथमा खादारी एकको टोडी खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848517183 साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: 家里。
1: अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने र काममा खटाएमा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त ओभरटाइम पारिश्रमिक दिनुपर्ने निर्देशन समेत जारी गरेको छ।
2: अब विदेशका खबर। पूर्वी युक्रेनको रूसी कब्जामा रहेको एक कलेजमा भएको ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको छ। कलेजको छात्रावासमा भएको यस आक्रमणमा अन्य 38 जना घाइते भएका छन् भने 11 जना विद्यार्थी अझै बेपत्ता छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कडा निन्दा गर्दै सेनालाई तत्काल जवाफी कार्यवाहीको निर्देशन दिएका छन्। यता युक्रेनले भने सर्वसाधारणलाई लक्षित गरेको आरोप अस्वीकार गर्दै त्यहाँ तैनाथ रूसी ड्रोन युनिटमाथि मात्र आक्रमण गरिएको दावी गरेको छ।
1: रोकथाम केन्द्र सीडीसीले पूर्वी तथा मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ। मानव स्वास्थ्य विभागले नयाँ नियम जारी गर्दै विगत 21 दिनभित्र कंगो, युगाण्डा वा दक्षिण सुडान भ्रमण गरेका व्यक्तिहरूलाई अमेरिका प्रवेशमा रोक लगाएको जनाएको छ। यो नियम अमेरिकी नागरिकता नभएका विदेशीहरूका लागि साथै कानूनी रूपमा स्थायी बसोबासको अनुमति पाएका ग्रीन कार्ड धारकहरूको हकमा समेत पूर्ण रूपमा लागू हुने सीडीसीले जनाएको छ। हालसम्म अमेरिकामा इबोला संक्रमणको कुनै पनि मामिला फेला नपरेको र आम सर्वसाधारणका लागि तत्काल जोखिम कम रहेको उल्लेख गरिएको छ।
2: प्रतियोगिताको प्रमुख दावेदार भारतका अभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज त्रिपुरेश्वर स्थित राखेपह कवर हलमा भएको खेलमा समूह एमा रहेको भारतले मालदिवसलाई 25-9, 25-14 र 25-17 सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको हो। लगातार दुई खेल जितेको भारत 5 अंकका साथ समूहको शीर्ष स्थानमा छ। यसै समूह अन्तर्गत अहिले घरेलु टोली नेपालले किर्गिस्तानको सामना गरिरहेको छ। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाललाई सेमी फाइनल यात्रा जीवितै राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाली टोली निरुता थगुनाको कप्तानीमा मैदानमा उत्रिएको छ। यसअघि आज भएको समूह बीको खेलमा कजाकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गरेको छ। नेपाल भलिबल संघको आयोजनामा भएको यस च्याम्पियनशीपमा सेन्ट्रल एशियाका 8 राष्ट्र सहभागी रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: सांसदहरूको सम्पत्ति विवरण बुझ्न शनिबार पनि संसद सचिवालय खुला। बल्ल 208 सांसदको सम्पत्ति विवरण प्राप्त सोमबारसम्म बुझाउने पर्ने।
2: कंग्रेसको 28 बुधे कोशी संकल्प जारी। प्रदेश नामाकरण विवाद संवादबाट सर्टाइने। राष्ट्रपा 12 को विस्तारित बैठकमा हात हालहाल।
1: नवीकरण भएका परामर्श संस्थाबाट मात्र सेवा लिन शिक्षा मन्त्रालयको आग्रह। अवैध संस्थामाथि कार्यवाही। नेपालमा 71% मृत्यु नस्ताने रोगका कारण नियन्त्रणका लागि पेन डी प्याकेज तयार।
2: रूसी कब्जामा रहेको कलेजमा युक्रेनको हमला। 10 जनाको ज्यान गयो। 11 विद्यार्थी बेपत्ता। जवाफी कार्यवाही गर्न पुटिनको निर्देशन। अमेरिकामा इबोला विरूद्धको आपतकालीन प्रतिबन्ध। कंगो, युगाण्डा र दक्षिण सुडानका यात्रुलाई रोक।
1: र भारत काबा भलिबलको सेमी फाइनलमा प्रवेश। नेपाल र किर्गिस्तान बीचको खेल जारी।
2: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: Radio N Aryan 99.1.
1: Classic Tech को Wi-Fi 6 router नाम एक काम ने शक्तिशाली 4 antenna में wide coverage, 5G signal, low latency र fast speed सभी अस्त्र को शक्ति बोके को 200 Mbps को internet अब 3 महीना कलागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना booking को लागी 9801004477 शर्तहरू लागू हुने छन् Classic Tech छोयो कि चल्यो
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ

sớm.

0: छ।
1: कांग्रेस द्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़, एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनैतिक विश्लेषकको दावी।
2: सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो, अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
1: नेपालगंज कोहलपुर सड़क क्षेत्रमा अतिक्रमित संरचना हटाउन 30 दिने समय सीमा जारी। तिप्लाता नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा
3: खवासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, 3 नम्बर वडामा 3टा घर बगाएको क्षतिग्रस्त।
1: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु, संयोग कामदार प्रभावित। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव पराजित।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्ध न्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पछिसम्म 3 दिन तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अप्नाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अप्नाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुकेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
6: विशेष गरी यो सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लो पहाड़ी सुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बाटो लाग्ने पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ढाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
5: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तीर्ख लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्य कर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएमसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
7: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनुपर्छ, अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कुलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहन्छ, बिहान तिनीहरूलाई गेम्सहरू खेलाइरहन्छ, होइन आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त बाबा तिजहरू भन्नु भन्नुले पनि गाह्रो भइरहन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढिरहेछ भने त्यस्तो अवस्थामा हामीले के सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खान्छ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढी गर्नु छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन, होइन कतिपय बच्चा हिँडेर स्कुल जान्छ, होइन त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 चाहिँ मिला राख्ने उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
5: नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र केपी शर्मा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरूले चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्वमा जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज पछिको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
0: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ। बाहिर आफ्ना लागेका विषय वस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। भावी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो। ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
5: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको 1 नबित्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चल्नलाई कसरी लिन सकिन्छ? राजनैतिक विश्लेषक श्याम श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
2: जुन पराजय भोग्यो नि एमाले त्यहीदेखि यो कुरा उठेको थियो। सबभन्दा अगाडि पनि यो कुरा थियो तर मनमा कुरा उठाउन नसक्ने स्थिति अगाडिपट्टि परेर सबैले डराएको स्थिति भयभीत स्थिति त्यस्तो खालको स्थिति हो। अब अहिले चाहिँ अब उनीहरू चाहिँ डरबाट अलिकति माथि उठेर कुरा उठाउन खोजेको स्थिति त्यो हो। त्यो नेतृत्व परिवर्तन हुनुपर्छ भनेर अब अलि अगाडिदेखि नै कुरा थियो तर त्यो अगाडि आउन सकेका थिएन, अहिले आएको मात्रै हो।
5: जस्तो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्ता कारण हुन सक्छन्?
2: त्यो पार्टी विधानमा 70 पुगे पछाडि नेतृत्व सोध्ने भन्ने कुरा थियो र त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली नै कन्टिन्यू गर्ने भन्ने कुरा गरियो। त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन, किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो, बरुन्जेल पनि नआउने भयो भनेर भन्ने खालको मनस्थिति त्यहाँ भइराखेको बुझ्छु। होइन
5: के त्यसो भए नेकपा एमाले भित्रको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा हुँदा उपयुक्त हो या अरू कुनै हुनुपर्छ?
2: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन, एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको थियो। कंग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो। सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो। अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो।
5: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ। संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ। साझा खबरमा अब विदेशका खबर। उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ। साङसी प्रान्त स्थित लिउसिङ कोइला खानीमा ग्यास विस्फोट हुँदा आग लागि भएको थियो। दुर्घटनाको समयमा खानीभित्र 247 कामदार रहेको चीनी संचार माध्यमले जनाएका छन्। अब अन्त्यमा खेल खबर। काभा मैया भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कमल हलमा आज भएको समूह एकको खेलमा भारतले मालदिवसलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो। पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो। मालदिवसको यो लगातार दोस्रो हार हो। दुई जितपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। भारतले समूहको अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ।
1: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल। मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा। रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
10: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
9: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
5: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर, पुल, गोठ, सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो। याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर, गोठहरू, सड़क, झोलुङ्गे पुल, जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेन मेनयाङ बोले सीआईएनसँग बताउनुभयो।
3: अहिले जम्मा एक नम्बर वडामा तिनटा झोपु झोलुङ्गे पुल बगाएको, खवासको दुईटा घर बगाएको, अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, तीन नम्बर वडामा तिनटा घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको, त्यहाँ कि यो मध्य पारी लोकमार्ग जो दार्चुलादेखि चुवा भन्जन भारत सिक्किमसँगको सिमाना त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवाज जात नै बन्द भएको, अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँले राखिएको छ, अनि अब त्यहाँ के हुन्छ उहाँलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
1: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। कतलाङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
12: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
13: केही भएकोलाई हामी एकिन गर्छौँ, एकिन गरिसकेपछि हामी घर दैलो अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले केही कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घर दैलो अभियानमा सबै कुरा सोध्छौँ, त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ, कार्यले पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसके भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुने जिल्ला घोषणा गरेका छौँ।
12: घोषणासँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भ जाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयंसेविकाले गर्दै आएका छन्। तेलगाकी स्वास्थ्य स्वयंसेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
14: भएसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
12: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बङ्गसकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी।
15: बङ्गसकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ। यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेर जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
12: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो। दिनुभयो।
16: र पाल्पा जिल्लाले राजपुरो संस्थागत प्रशिक्षण सेवा युक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गर्ने आउँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रशिक्षण युक्त सेवा युक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
12: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन रायमाझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
7: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ जस्तो लाग्छ कि मलाई चाहिँ। कल्चरल हुन्छ नि, ब्याक टु कल्चर क्या।
1: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामले शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।

0: यहाँको चाहिँ निकै रुचाइयो होइन चारैतिर
1: एकदम चर्चामा आएको गीत हो यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के यसमा चाहिँ यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो
0: झुम्कीले मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की म तुम्रै हुर्की होइन दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त दैलेख तली खेलने भने देउडा खेल्ने होइन त्यो थली भनेको मैदान ठाउँ दैलेख तली खेलने थली तिमीलाई म पियारी हुनु कि अनि चालिसे घट्टाको ढुङ्गो टुटी बाइक्यो खोला तानी लान्छु ओए झुम्की जसो होला होला होइन अब यो शब्द टिपिकल्ली हाम्रो डोटे डाँडा घुरा छाम झान त्यहीँको होइन हाम्रो सुदूरपश्चिमकै शब्द हो यो गीतको फेरि अनौठो कहानी छ यो गीत अहिले आएको होइन यो पाँच वर्ष अगाडि आएको पाँच वर्ष अगाडिको सिर्जना हो तर चर्चा चाहिँ अहिले पायो यो गीतको चाहिँ यस्तो भएको हो जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जना मिहिनेत गर्छु अब अडियन्सहरूको डिमान्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु एज अ पार्ट अफ आर्टिस्ट होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या तपाईँले पनि आउनु पर्यो टाइपको फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भुलिदिँदाखेरि मुख परिहाल्छु
1: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन युवाले यो देउडा गीतलाई नबुझेको हो कि
0: सिचुएसन ठिकै अपोजिट भइदिइरहेछ जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन करोड भन्दा माथि भइरहेछ क्या टिपिकल देउडाको पनि दुई तिन वर्षमै होइन त्यो त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ जस्तो लाग्छ क्या मलाई चाहिँ कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या होइन पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या आफ्नै जुन ओरिजिन होइन आफ्नो जुन ओरिजिनल कल्चर हो नि कल्चरल म्युजिक हो नि त्यतातिर फर्किआएको देख्छु मैले चाहिँ त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ
1: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि होइन यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेले पछारिएको पनि छ नि त होइन
0: कस्तो छ भने भाइरल भइरहेको कस्तो हुनुहुन्छ नि यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि भाइरल ज्वरो हुन्छौँ ज्वरो व्यापक आउँछ क्या तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन अथवा कति वर्षपछि त्यो त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने भन्ने थाहा हुँदैन क्या अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुरालाई डिटर्माइन गर्छ क्या जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन जस्तो अब जुन सुदूरपश्चिमको टोन हो नि त सुदूरपश्चिमको रङ्ग छ नि त अब म पूर्वमा पनि सुन्छु झापामा पनि बजिरहेको
1: यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई
0: होइन सिर्जना चारैतिर सुनिरहेको छ देउडा गीतहरू चारैतिर सुनिरहेको जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको हुन्छौँ होइन त्यो भएर कस्तो छ नि हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन मेरो मेरो संस्कृति हो मेरो हुन्छ नि मेरो संस्कृति हो मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन अब हाम्रो हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन त्यो कारणले सबैतिर सुन्छ
1: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन मलाई त्यही भएर
0: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म तापक्रम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, 100 कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र विष्टलाई

0: स्मार्ट मान्छे स्मार्ट तरिका सर्वो बैंकको मोबाइल
1: ब्याङ्क शिवम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोयल ब्याङ्क खुसी बाँडे वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर नगर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछु 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा छमा पाए त हैदाई
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल यो दलदलमा, गालामा गालामा रस छन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो।
1: यस्तो मान्छे कस्तो मान्छे दाइ, के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकै होइन तपाईँहरूले, होइन मलाई बाध्यतामा पुऱ्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, हात लाग्ला, हात लाग्ला।
1: कहाँ लेखेको छ र दाई, इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा?

0: बाटोमा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272 9073340051।
2: न्यू भीमसेन वस्त्रालय, खादै नौ तुमिकार संखवासवा।
3: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसलै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
3: निकिता किराना पसल तुमलिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840958099। मिसन टेरेन सप्लायर्स,
3: हातबारी 9 तुमलिङकार संखुवासभा।
0: मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
4: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852157753 र 029560553।
6: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
7: त्यो खानपारीको टुली खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
8: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादारी संस्था सभा। प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993। ईश्वरी कटुवाल 9842107629 र 029560508। साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783।
5: साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस्तारको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या संसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 98 42 36 56 31, 98 070 13 265।

चौवन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536556।

0: केवल सिद्धकाली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइन का गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनु होला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी नौ तुमलिङ चार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी टिमको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 9842127333। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
5: आस्था सुन च्यादी गहना पसल 5/4 लिङलिङको शाखा, अब 5/4 वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5/4 लिङलिङ बजार।
5: प्रोप्राइटर खर्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 9843625082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर। फोन नम्बर 9811336997।
3: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ, देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि, देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ, भिजिट नेपालको नारालाई सफल बनाउन मारी जाऊ।
1: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 9842439900।
6: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न बिरासनगर जाने भन्ने होइन र?
4: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको भृति स्टोर्स निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका, साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ।
7: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520161580, 98421081। द्वितीय स्टोर्स निर्माण होम डेकोर एंड सप्लायर्स, खादबारी 1 संखुआ सभा।
8: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 98429600035।
9: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध,
10: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
9: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
10: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
9: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
10: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
9: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
10: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
9: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
10: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
9: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
10: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
9: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
11: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन।
8: दुर्गा ज्वेलरी उद्योग, खादबारी 1, बुद्ध टुर। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 0295602048,
8: 98420569801
1: र 98520।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग तिमी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी ईसीजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720092 98423549 र 98146188। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सुधा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबारी स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादबारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98520 60817 र 029 520 817।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।